0: इस मर्यादा विच यह होया कि बेकसूर पत्नी नूं भी अग्नि परीक्षा देनी पएगी। रावण की कैद वेचों जो निकली तो राम ने कह दिता मैं तेनों अग्नि परीक्षा विच लंघे बिना घर नहीं ले जा सकता, तू अग्नि परीक्षा दे, मैं मर्यादा बनाई है। तो कहने अग्नि परीक्षा विच कोई करड़ी परीक्षा रखी होनी जो बिना अग्नि परीक्षा रख दिता वो पूरी उतरी मुकम्मल उतरी। घर ले आया लेकिन धोबी ने लांछन ला दिता कि धोबियों के महल्ले उंगलां उठ गई। राम ओ राम है जिसने भ्रष्टी हुई पत्नी अपने घर रख ली है, हालांकि अग्नि परीक्षा हो गई पावन पवित्र हो देवी गर्भवती सी सीता ते धोबी के इल्जाम लाण नाल राम ने सीता नूं घरों कढ दिता, जबकि एक दो महीने वो बच्चे नूं जन्म देण वाली सी घरों कढ दिता बे तू जा। बड़ा कठोर सलूक है। राम की पूजा करने वालों मैं आखांगा कोई थोड़ी पत्नी तो एवं कोई लाछन ला देवे घरों कढ दोगे, अगर घरों कढ दोगे तो फिर इस राम राज की लोड़ नहीं है। इस राम राज नूं की करना है जिथे बेकसूर पत्नी वास्ते भी घर विच थां ना होवे, सतवंती वास्ते भी घर विच थां ना होवे, कोई लाछन लाए तो घरों कढ दो, मर्यादा बना दी सी घरों कढ दिता। शंभूक नाम के जीवर ने तपस्या आरंभ कर दिती कि ब्राह्मणा नूं चंगी ना लगे, फरियाद की एक बामणी ने राम के चरणा च मेरा नौजवान बच्चा मर गया, किसने मारिया तू मारिया। तो राम कहण लगे मैं मारिया, अकल टिकाने है तेरी? हां, तेरे राजपाठ दे शूदर भजन बंदगी कर लग पे ने, शूदर नियम की उलंघना हो गई, मर्यादा की उलंघना हो गई। इतों एक गल स्पष्ट है कि राम राज भी शूदर भजन बंदगी करन दा कोई अख्तियार नहीं सी। और कुछ लो इना रामायण के ज्ञानियों शंभूक नाम के जीवर के कन्ना दे शीशा पिघला के शीशा कन्ना च डाल दिता गया और उन्हें तड़पा तड़पा के मार दिता गया। तू वेद मंत्र सुने ने ते जप क्यों पिया करना है? मैं बहुत सारे साधु समाज जिहड़े बैरागियां दे उन्हां दे कोल प्रश्न रखे है, इसे राम राज नूं इस देश विच लियाना है, क्योंकि राम राज परिषद एक संस्था बनी सी सियासी पार्टी रही नहीं है, क्योंकि इन्हां इल्जामां दा जवाब किस तरह देणगे, क्योंकि राम राज विच शूद्र वास्ते थां नहीं सी, राम राज विच बेकसूर इस्त्री वास्ते भी घर विच थां नहीं है, और राम राज विच पिता दे होंदे हुए बच्चे यतीमी दी हालत विच पलदे रहे बाल्मीक दे आश्रम दे विच। अगां एक होर महापुरुष आए जिन्हां नूं असीं श्री कृष्ण करके जानदे हां, सारा देश जानदा, उन्होंने राम की मर्यादा नूं एक पासे रख दिता बई अधूरी है, ते विच इस्त्री वास्ते कोई थां नहीं रह जांदी, शूदर वास्ते कोई जगह नहीं रह जाती, खुशकी ही खुशकी है, रोने ही रोने ने। राम की सारी अपनी जिंदगी रोंदिया ही बतीत हो, 12 साल रोंद ही रहे, और ठीक है, रोवे राम निकाला भया सीता लक्ष्मण विछड़ गया। मैं इस करा अज के इन्हों बोलों किधरे तुसी ईर्षा कुछ ही तर्क ना समझ लेने। मैं अपने ढंग नाल पढ़िया, थोड़ा जिहा अध्ययन किया, हो सकता गलत होवे, लेकिन गहरी दृष्टि नाल देखोगे तो जो कुछ मैं पढ़िया वह मैं थोड़े सामने रखा है, इसनों मैं अपनी निगाह नाल वेख्या, तुसीं भी अपनी निगाह नाल वेख लो, तो भारत के होर लोग भी वेख लैन, तो बथेरियां कोल मैं ये विचार रखी है कि शूदर वास्ते थां नहीं है, तो कोई पड़ोसी भी पत्नी ते लांछन ला दे घरों कढो, कोई थां नहीं है। इस देश दे च अक्सर इसियां दे उते घर घर के बहुते जुलम होए, मैं तो समझदा ये राम की बनाई हुई मर्यादा करके, जे राम अपने घर पत्नी नूं नहीं रख सकते तो घरों बाहर कर सकते हैं, तो खिमा करनी किसने फिर सन्मान नाल रखना है घर दे च? राम तो फिर यही प्रेरणा मिलेगी। मर्यादा परशोत्तम राम, फिर शमूक नाम का जीवर शूद्र से विचारा भजन बंदगी कर रहा से, किधरे कथा हो रही सी ते बोल सुन लै सन उसने कि नाम जपन नाल कोरोना पाप मिट जाते हैं। जपन लग गया तो सुन लीए यह गल, शीशा डाल दिता गया कन्ना विच, तड़पा तड़पा के मार दिता गया। श्री राम दे हुक्म नाल ये बहुत वड्डे इल्जाम ने ते गुस्ताखी माफ, परम पुरख ते ओ हुंदा जिहड़ा इल्जामां तों बरी होवे, जिहदे उत्ते कोई लाछण ना ला सके, जिहदे उत्ते कोई इल्जाम ना ला सके। तो अगां चलीए, श्री कृष्ण ने श्री राम की बनाई हुई सारी मर्यादा की दजियां उड़ा दित्तियां, एक पासे रख दित्ती, और कृष्ण ने कह दिता मैनू ये मर्यादा प्रवान ही नहीं, कबूल नहीं, मैं नहीं प्रवान करता। इस वास्ते कृष्ण ने किसी ने मर्यादा पुरशोत्तम नहीं आख्या, लीला पुरशोत्तम आख्या। लीला पुरशोत्तम, जन्म एक लीला है, मरण एक लीला है, नफा एक लीला है, नुकसान एक लीला है, तो रोना कड़ी गल का। इस वास्ते हंझू श्री कृष्ण की जिंदगी विच नहीं है, रोना पिटना श्री कृष्ण की जिंदगी विच नहीं है। दुख है, सुख है, हाण है, लाभ है, ग्वालिया नाल गौवां चारना है या द्वारका के सिंघासन ते बैठना है, दर दर की खाक छाननी है या गले विच मोतियां दी माला पहननी है। कृष्ण की जिंदगी नचदी हुई, टपदी हुई, मुस्कुरांदी हुई है। इस वास्ते साडे देश दे कुछ आलमां ने इंज कह दिता कि राम अंसा अवतार ने, श्री कृष्ण संपूर्ण अवतार ने। ये खुद हिंदू कहते हैं, जो ब्राह्मण कथावाचक कहते हैं उन्होंने बोल, जो उन्होंने धर्म ग्रंथां विच लिखे है, उन्होंने विचार मैं थोड़े सामने रख रहा, अपने तरफों एक अखर भी नहीं, एक शब्द भी नहीं। लीला परशोत्तम, जिंदगी सारी मुस्कुराती हुई, उस तरह की मर्यादा जो जीवन में रुला के रख दे और खुशकसाली ते बंजर बना दे, वो कोरिया मर्यादावां कर दी। सवाल यह, मर्यादा मनुख लई है कि मनुख मर्यादा लई है? मर्यादा दे उत्तों मनुख नूं कुरबान करोगे या मनुख दे उत्ते मर्यादा कुरबान करोगे? श्री कृष्ण ने चोण की, जिथे दोहां नूं चुणन की गल आवे उत्थे मैं मनुख नूं बचावांगा, मर्यादा नूं कुरबान कर देंगा। मर्यादा तो यह है सच बोलना है, पर जो मैं झूठ बोल के भी पांडुआ नूं जिताना होया तो जितावांगा। उन्हें झूठ बोले मैदान जंग, अश्वथामा हथो, अश्वथामा मर गया। युधिष्ठर नूं कहा मर्यादा तो यह है परम पुरख सच बोले, असूल तो है, परंपरा तो है। कहन लगे नहीं, अगर इस मर्यादा विच पांडु मर दें तो पांडुआ का मरना मजलूम का मरना है, पांडुआ का मरना सच का मरना है, पांडुआ का मरना इंसाफ का मरना हो जाएगा। इन्हां दी मौत मैनू कबूल नहीं, मैं झूठ भी बोल रहा बोले। और मैं अर्ज करा, सारी जिंदगी का अध्ययन करो, मुताला करो, तुहानू मर्यादा किधरे नहीं मिलेगी। जो जो मैं जोड़ छली चंद्रावल कान किशन जादम भया, पार जात गोपीले आया बिंदरा बन में रंग गया। हुण जिस तरह के ढंग नाल छल के चंद्रावल नू लैंदा गया चचेरी भैण सी राधा दी, और उत्थों मर्यादा नू सामने रखी, ये कम भुल के भी राम नहीं कर सकते, कृष्ण कर सकता, राम नहीं कर सकता। सुभद्रा हरण जिस ढंग नाल मदद की थी कृष्ण ने, सुभद्रा दे हरण बेच ये राम नहीं कर सकते। तो जब श्री कृष्ण ते कोई उंगल उठांदा सी, कहण लगे सब कुछ लीला है, अगर हिरदा शुद्ध है तो जो कुछ भी है सब शुद्ध है, अगर हिरदा अशुद्ध है तो जो कुछ भी है फिर वह अशुद्ध है। ये एक गाथा है, मुख्तसर वह भी मैं कह दिया तो फिर मैं अगे चला। कहते ने सखियां श्री कृष्ण दियां जमुना तो पार जाके दुर्भाषा ऋषि नूं भोजन कराना चाहदियां सन, पर जमुना उस दिन चढ़ी हुई बड़ी जोर दी, पार जाना बड़ा औखा। वह जमाना जब पुल नहीं आते सन, लोग तैर के पार करते सन, उंज लंघ के पार करते सन, या नौका चढ़ी हुई इतनी जमना ना नौका चल सके ते ना उंज लंघ के बंदा पार कर सकदा सी। ते गईयां श्री कृष्ण जी पास, भई दुर्भाषा ऋषि नूं भोजन जरूर छकाना है, ते की करिए। ते सारियां सखियां कोल भोजन दे परोसे थाल। श्री कृष्ण कहन लगे, जाके जमना दे अगों फरियाद करो, हे जमना, जे दुर्भाषा ऋषि निराहारी है, जे कृष्ण जति है, ते तू सानू रस्ता दे दे। गाथा है कि मैं जमना ने रस्ता दे दिता, ते सारी सखियां कोल जिहड़े थाल सन भोजन दे, दुर्भाषा सारे ही खा गया। हैरान हो गया, इतना खा के ये निराहारी है, ते सौ सौ सखियां पत्नियां, कहिंदे ने 16,000 पटनानियां सन श्री कृष्ण दी। असीं ते एवें मुहम्मद साहब ते इल्जाम लाने, उहदियां 10 पत्नियां सन, 10 पत्नियां सन श्री कृष्ण दियां, 16,000 पटनानियां ने। मेरे ख्याल सारी मथुरा उहनां दियां पटनानियां ही सन, इंज लगदा है। भरिया पिया सी मथुरा, हकीकत है। इह ते गाथा है, पुराणक गाथावां ने। ते मैं एक एक अखर तुहानूं पढ़ के सुना रहा, अपनी तरफ एक शब्द भी जोड़ नहीं रहा। 16,000 पटनानियां, भी जे कृष्ण जति है ते रस्ता दे दे, दुर्भाषा निराहारी है ते रस्ता दे दे। मिल गया रस्ता। ते हुण आखिर प्रश्न भी इन्हां सखियां ने दुर्भाषा ते कीता, भी तुसी निराहारी ते 16 थल भोजन दे छक गए साडे ते, कृष्ण जति ते आनंद पटराणियां उस दियां, गल समझ च नहीं आई। तो दुर्भाषा ने कह दिता, भोजन की इच्छा ना होवे ते भोजन कीता जाए निराहारी, ग्रस्त की इच्छा नहीं है ते ग्रस्त च प्रवृत्त होया जाए फर्ज की पूर्ति लई, तो जति वो निरीक्षित ने, मैं निरीक्षित हाँ, इस वास्ते वो जति है, मैं निराहारी हाँ। मैं सारा दिन भोजन नू याद नहीं करता, भजन करता, भोजन मिल गया तो ठीक, ना मिले तो ठीक, मैं निराहारी हाँ। गल सखियां दी कुछ समझ च आई, पर गुस्ताखी माफ, बाद विच पैरोकार जो कृष्ण दे पैदा होए, तो उन्होंने सोचा नच टप के कोई भगवान हो सकता है, तो शायद नच टप के कोई भगत भी हो सकता है। तो ब्राह्मणा ने तौर तरीके चलाए, नचो टपो, मंदिर नाच गाने दे अखाड़े बन गए। जे कृष्ण नाल सखियां दे नृत कर सकता है, तो हुण मंदिरां विच देवदासियां चाहीदियां ने, तो देवदासियां दे अखाड़े बन गए मंदिर। अज भी बहुत सारे मंदिर देवदासियां दे अखाड़े बने हुए ने, खास करके तमिलनाडु, कर्नाटका ते आंध्रा, थोड़ा जिहा महाराष्ट्र का हिस्सा। आवाज उठ गई है, प्रथा खत्म होनी चाहिए। मंदिर दुराचार के अड्डे बन गए, गंदगी के अखाड़े बन गए, और मंदिरों में यह गंदगी हजारों साल तो देखी गई। रूहे जमीन विच इको एक हिंदुस्तान विच पावन पवित्र मंदिर से और है हरिमंदर साहब, उहदे नाल भी इन्होंने गंदगी जोड़न की कोशिश की। भई इत्थे नगन बीबियां मिलियां, कौन दसे तुसी नंगे हो ते बीबियां की नग्नता का जिक्र कर दे, नंगे ते तुसी हो। हकीकत यह है, असलियत यह है, सच्चाई यह है। इत्थे कोई देवदासियां की प्रथा नहीं है, जिथे देवदासियां की प्रथा है यह सिलसिला उत्थे वेखो जाके, और खुले रूप च मौजूद है यह सिलसिला। कोरनार के मंदिर च देखो, खजुराहे के मंदिर च देखो, चित्रां च देख लो, मूर्तियां च देख लो, इत्थे नहीं है। इत्थे ते केवल सिफ तो सलाह है हरी दी, इस वास्ते हरी का मंदिर है। मैं फिर अर्ज करा, इन बहुता स्वर्ण मंदिर ते गोल्डन टैंपल ना आख्या करो, हरी का मंदिर, यह तो है ही हरी मंदिर। महाराजा रणजीत सिंह ने सोना लवाया ते तुसी स्वर्ण मंदिर आखो, तो सोने का मंदिर, सिर्फ सोने का मंदिर नहीं, हरी का मंदिर है, यह गुरु का मंदिर है। पुराना नाम है हरी मंदिर, यह हरी का दरबार है, दरबार साहब है। निरा अपनी रसना दे उत्ते इसनूं गोल्डन टैंपल करके ना चढ़ाओ, स्वर्ण मंदिर स्वर्ण मंदिर। यह कोई सोने की महिमा नहीं, यह तो हरी की महिमा है। Thank you. ਗਵਾਲ ਜਦ ਇੱਥੇ ਆਇਆ ਨਾ ਕਵੀ ਗਵਾਲ, ਗੁਰੂ ਅਰਜਨ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਸਮਕਾਲੀ ਹੋਇਆ, ਦਰਸ਼ਨ ਕਰਨ ਤੋਂ ਬਾਅਦ ਉਸ ਗਵਾਲ ਕਵੀ ਨੇ ਜੋ ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ ਦੇ ਸੰਬੰਧ ਛੰਦ ਲਿਖਿਆ ਉਹ ਮੈਂ ਤੁਹਾਨੂੰ ਸਰਵਣ ਕਰਾਵਾਂ। ਉਹ ਕਹਿੰਦਾ ਰਾਜੇ ਸੁਰ ਊਹਾਂ ਤੋਂ ਇਹਾਂ ਸਾਧੂ ਸੁਰ ਰਾਜੇ ਸਦਾ, ਸੁਧਾ ਹੈ ਊਹਾਂ ਤੋਂ ਇਹਾਂ ਸੁਧਾ ਸਰ ਦਰਸ ਹੈ। ਬੈਕੁੰਠ ਤੇ ਦਰਬਾਰ ਸਾਹਿਬ, ਬੈਕੁੰਠ ਤੇ ਹਰਿਮੰਦਰ ਦੋਵਾਂ ਨੂੰ ਸਾਹਮਣੇ ਰੱਖ ਕੇ ਕੰਪੇਅਰ ਕਰਦਾ ਹੈ, ਮੁਕਾਬਲਾ ਕਰਦਾ ਹੈ। ਕਹਿੰਦਾ ਬੈਕੁੰਠ ਦੇ ਚ ਦੇਵਤੇ ਬਿਰਾਜਦੇ ਨੇ ਤੇ ਇਹ ਐਸਾ ਹੈ ਇੱਥੇ ਸਿਰਫ ਦੇਵਤੇ ਨਹੀਂ, ਦੇਵਤੇ ਵੀ ਨੇ ਤੇ ਸਾਧੂ ਵੀ ਨੇ, ਸਾਧਨਾ ਕਰਨ ਵਾਲੇ ਵੀ ਹੈ ਨਾ ਤੇ ਗਿਆਨਵਾਨ ਵੀ ਹੈਗੇ ਨੇ। ਰਾਜੇ ਸੁਰ ਊਹਾਂ ਤੂੰ ਇਹਾਂ ਸਾਧੂ ਸੁਰ ਰਾਜੇ ਸਦਾ, ਸੁਧਾ ਹੈ ਊਹਾਂ ਤੂੰ ਇਹਾਂ ਸੁਧਾ ਸਰ ਦਰਸ ਹੈ। ਸੁਣਿਆ ਬੈਕੁੰਠ ਦੇ ਚ ਦੇਵਤਿਆਂ ਕੋਲ ਅੰਮ੍ਰਿਤ ਦਾ ਕੁੰਭ ਹੈ, ਗਵਾਲ ਕਹਿਣ ਹੋਵੇ ਤੇ ਇੱਥੇ ਅੰਮ੍ਰਿਤ ਦਾ ਸਰੋਵਰ ਹੈ, ਉਹ ਤੇ ਕੁੰਭ ਹੀ ਹੈ ਨਾ। ਸੁਧਾ ਹੈ ਊਹਾਂ ਤੂੰ ਇਹਾਂ ਸੁਧਾ ਸਰ ਦਰਸ ਹੈ, ਪਾਨ ਕੀਏ ਵਾਂਕੇ ਹੋਤ ਅਮਰ ਸੋ ਮਰੂੰ ਕੇ, ਜੀਵਨ ਮੁਕਤਯੇ ਸਭ ਕੋ ਬਰਸ ਹੈ। ਉਹ ਜਿਹੜਾ ਬੈਕੁੰਠ ਦੇ ਚ ਅੰਮ੍ਰਿਤ ਹੈ ਤੇ ਕੁੰਭ ਦੇ ਚ ਜਿਹੜਾ ਪੀ ਲਵੇ ਉਹ ਮਰਦਾ ਨਹੀਂ, ਪਰ ਇਹ ਅੰਮ੍ਰਿਤ ਜੋ ਛਕ ਲਵੇ ਮਰਨ ਦਾ ਭੈ ਨਹੀਂ ਰਹਿੰਦਾ, ਜੀਵਨ ਮੁਕਤ ਹੋ ਜਾਂਦਾ ਹੈ। ਜੀਵਨ ਮੁਕਤ ਇਹ ਸਭ ਕੋ ਬਰਸ ਹੈ। ਗਵਾਲ ਕਵੀ ਯੋਗਿਨ ਕੋ ਦੁਰਲਭ ਕਹਾ ਹੈ ਵੋ, ਉਹ ਅੰਮ੍ਰਿਤ ਜਿਹੜਾ ਦੇਵਤਿਆਂ ਦਾ ਸਿਰਫ ਯੋਗੀਆਂ ਲਈ ਹੈ, ਤਿਆਗੀਆਂ ਲਈ ਹੈ। ਗਵਾਲ ਕਵੀ ਯੋਗਿਨ ਕੋ ਦੁਰਲਭ ਕਹਾ ਹੈ ਵੋ, ਯੋਗੀ ਭੋਗੀ ਦੋਵਨ ਕੋ ਹੋਤ ਇਹਾਂ ਹਰਸ਼ ਹੈ, ਇਹ ਯੋਗੀਆਂ ਲਈ ਵੀ ਹੈ ਭੋਗੀਆਂ ਲਈ ਵੀ ਹੈ। ਗਵਾਲ ਕਵੀ ਯੋਗਿਨ ਕੋ ਦੁਰਲਭ ਕਹਾ ਹੈ ਵੋ, ਯੋਗੀ ਭੋਗੀ ਦੋਵਨ ਕੋ ਹੋਤ ਇਹਾਂ ਹਰਸ਼ ਹੈ। ਉਹਾਂ ਹਰਿਮੰਦਰ ਇਹਾਂ ਹਰੀ ਗੁਰੂ ਮੰਦਰ ਯਾਂ ਤੇ ਗੁਰਪੁਰ ਸੁਰਪੁਰ ਤੇ ਸਰਸ਼ ਹੈ। ਕਵੀ ਗਵਾਲ ਕਹਿੰਦੇ ਅਗਰ ਮੈਨੂੰ ਕੋਈ ਚੁਣਨ ਵਾਸਤੇ ਕਹੇ ਤੂੰ ਬੈਕੁੰਠ ਚੁਣਨਾ ਹੈ ਕਿ ਇਹ ਗੁਰੂ ਦੀ ਨਗਰੀ ਨੂੰ ਚੁਣਨਾ ਹੈ, ਤੂੰ ਕਹਿੰਦਾ ਬੈਕੁੰਠ ਦੇ ਤੇ ਸਿਰਫ ਹਰੀ ਦਾ ਹੀ ਮੰਦਰ ਹੈ ਨਾ, ਇੱਥੇ ਹਰੀ ਦਾ ਵੀ ਮੰਦਰ ਤੇ ਗੁਰੂ ਦਾ ਵੀ ਮੰਦਰ। ਯਾਂ ਤੇ ਗੁਰਪੁਰ ਸੁਰਪੁਰ ਤੇ ਸਰਸ਼ ਹੈ, ਇਸ ਵਾਸਤੇ ਦੇਵਤਿਆਂ ਦੇ ਮੰਡਲ ਦੇ ਨਾਲੋਂ ਗੁਰੂ ਦੀ ਪੁਰੀ ਮਹਾਨ ਹੈ। ਇੱਥੇ ਹਰੀ ਦਾ ਮੰਦਰ ਹੈ, ਇੱਥੇ ਗੁਰੂ ਦਾ ਮੰਦਰ ਹੈ, ਇੱਥੇ ਸਾਧੂ ਬੈਠੇ ਨੇ, ਇੱਥੇ ਗਿਆਨੀ ਬੈਠੇ ਨੇ, ਇੱਥੇ ਅੰਮ੍ਰਿਤ ਦਾ ਸਰੋਵਰ ਹੈ। ਕਵੀ ਗਵਾਲ ਕਹਿੰਦੇ ਨੇ ਇਹ ਪਰਮਾਤਮਾ ਮੈਂ ਤੇਰੀ ਬਣਾਈ ਹੋਈ ਬੈਕੁੰਠ ਤੋਂ ਵੀ ਹੈ ਇਸ ਤੋਂ ਕੁਰਬਾਨ ਕਰਦਾ, ਇਹ ਇਤਨੀ ਮਹਾਨ ਹੈ, ਮੈਂ ਇਸ ਦੀ ਚੋਣ ਕਰਦਾ। ਤੂੰ ਖਿਮਾ ਕਰਨੀ ਦੇਵਦਾਸੀਆਂ ਨਾਲ ਅਪਵਿੱਤਰ ਹੋਏ ਹਿੰਦੁਸਤਾਨ ਦੇ ਦੇਸ਼ ਧਰ ਮੰਦਰ, ਨਾਚ ਗਾਣਿਆਂ ਦੇ ਅਖਾੜੇ ਬਣੇ ਹੋਏ ਦੇਸ਼ਤਰ ਮੰਦਰ, ਪਖੰਡ ਤੇ ਤਰ੍ਹਾਂ ਤਰ੍ਹਾਂ ਦੇ ਬਿੰਬ ਦੇ ਬਣੇ ਹੋਏ ਇਹ ਮੰਦਰ। ਅਕਾਲੀ ਦੇ ਮੰਦਰ ਸਵੇਰੇ ਰੋਜ਼ ਸੰਡਾ ਜਾਂ ਬੱਕਰਾ ਕੱਟ ਕੇ ਵੇਚ ਕਰੋ ਤੇ ਖੂਨ ਨਾਲ ਤਾਲੀ ਕਾਲੀ ਨੂੰ ਤਿਲਕ ਦਿਓ। ਮੈਂ 3 ਦਿਨ ਲਗਾਤਾਰ ਗਿਆ, ਪਹਿਲੀ ਦਫ਼ਾ ਜਦ ਕਲਕੱਤੇ ਗਿਆ ਸੀ ਮੰਦਰ ਦੇਖਣ, 3 ਦਿਨ ਮੈਂ ਰੋਜ਼ ਗਿਆ। ਸਵੇਰੇ ਕਥਾ ਤੇ ਲਾਇਆ ਮੈਂ ਆਪਣੇ ਨਾਲ ਦੇ ਸਾਥੀ ਨੂੰ, ਭਾਵੇਂ ਸੰਗਤਾਂ ਬੜੀਆਂ ਔਖੀਆਂ ਹੋਈਆਂ ਤੇ ਸੰਗਤਾਂ ਨੂੰ ਬਾਅਦ ਵਿੱਚ ਪਤਾ ਚੱਲੇ ਇੱਥੇ ਕਾਲੀ ਦੇ ਮੰਦਰ ਨੱਸ ਜਾਂਦਾ ਸਵੇਰੇ ਸਵੇਰੇ, ਤੇ ਮੈਂ ਆਪਣੇ ਢੰਗ ਨਾਲ ਚਲਾ ਜਾਵਾਂ। ਸ਼ਿਕੰਜਾ ਉਹਨਾਂ ਨੇ ਇੱਕ ਬਣਾਇਆ ਹੋਇਆ ਮੂਰਤੀ ਦੇ ਸਾਹਮਣੇ, ਤੇ ਸ਼ਿਕੰਜੇ ਚ ਪੁੰਨੇ ਵਾਲੇ ਦਿਨ ਤੇ ਸੰਡੇ ਨੂੰ ਕਹਿੰਦੇ ਨੇ ਸੰਡਾ ਕੱਢਦੇ ਨੇ, ਰੋਜ਼ ਬੱਕਰਾ ਕੱਢਦੇ, ਤੇ ਉੱਥੇ ਉਹ ਖੜੇ ਹੋ ਕੇ ਜੋ ਮੰਤਰ ਮੰਤਰ ਪੜ੍ਹਦੇ ਸਨ ਤੇ ਜੋ ਸਾਰੀ ਪੂਜਾ ਪ੍ਰਤਿਸ਼ਠਾ ਕਰਦੇ ਸਨ, ਮੈਂ ਉਹ ਦੇਖਣ 2-3 ਦਿਨ ਲਗਾਤਾਰ ਗਿਆ। ਜੈਸੇ ਸ਼ਿਕੰਜੇ ਚ ਪਾ ਕੇ ਬੱਕਰੇ ਨੂੰ ਵੱਢਦੇ ਨੇ, ਫਿਰ ਉਹ ਖੂਨ ਦੇ ਤਿਲਕ ਜਿਹੜੇ ਜਿੰਨੇ ਯਾਤਰੂ ਆਏ ਹੁੰਦੇ ਨੇ ਦਰਸ਼ਨਾਰਥੀ ਉਹਨਾਂ ਦੇ ਮੱਥਿਆਂ ਤੇ ਲਾਉਂਦੇ ਨੇ, ਅੰਦਰ ਮੂਰਤੀਆਂ ਨੂੰ ਲਾਉਂਦੇ ਨੇ, ਫਿਰ ਉਸ ਬੱਕਰੇ ਦਾ ਹੈ ਮਾਸ ਉਸੇ ਮੰਦਰ ਵਿੱਚ ਪ੍ਰਸ਼ਾਦ ਦੇ ਰੂਪ ਵਿੱਚ ਤੋਲ ਤੋਲ ਕੇ ਮੁੱਲ ਦਿੱਤਾ ਜਾਂਦਾ, ਪ੍ਰਸ਼ਾਦ ਹੈ, ਪ੍ਰਸ਼ਾਦ ਮੁੱਲ ਦਿੱਤਾ ਜਾਏਗਾ। ਤੇ ਮੈਨੂੰ 3 ਦਿਨ ਲਗਾਤਾਰ ਦੇਖ ਕੇ ਨਾ, ਤੇ ਕਿਵੇਂ ਕਰਨੀ, ਉਹਨੇ ਸੋਚ ਲਿਆ ਕਿਧਰੇ ਕਿ ਬੜੇ ਸ਼ਰਧਾਲੂ ਨੇ, ਬੜੇ ਭਗਤ ਨੇ, 3 ਦਿਨ ਦੇ ਆ ਰਹੇ ਨੇ, ਕਾਫੀ ਦੇਰ ਦੇ ਇੱਥੇ ਬੈਠੇ ਰਹਿੰਦੇ। ਤੇ ਮੈਨੂੰ ਕਹਿਣ ਲੱਗੇ ਸਰਦਾਰ ਜੀ, ਆਪਕਾ ਇਸ ਮੰਦਿਰ ਕੇ ਸੰਬੰਧ ਮੈਂ ਕਿਆ ਭਾਵ ਹੈ। ਮੈਨੂੰ ਕਿਹਾ ਬਹੁਤ ਅੱਛਾ ਬੂਚੜਖਾਨਾ ਹੈ, ਬਹੁਤ ਅੱਛਾ, ਬਹੁਤ ਅੱਛਾ, ਐਸਾ ਔਰ ਕਹੀਂ ਨਹੀਂ ਹੈ। میں نے کہیں نہیں دیکھا. بہت اچھا پاون پوتر ڈھنگ سے یہ بوچڑ خانہ بنایا گیا ہے. اس کو مندر کون کہے گا؟ یہاں نہ بھجن نہ بندگی, خون کے تلک لگائے جاتے ہیں اور یہی خون کا پرساد بانٹا جاتا ہے, اور کیا ہے یہاں؟ یہ حقیقت ہے. بھیرو ہے انہوں شراب پلاؤ پیرو دے مندر, کہنے نے یہ برفی نہیں کھاندا, کڑا پرساد ہے تو شراب پیندا, پیٹ کرو شراب. پجاریاں نے آپ شراب پینی سی, پیرو نو اگے کیتا. پجاریاں نے آپ سنڈے کھانے سن, کالی نو اگے کیتا. حقیقت اتنی, پجاریاں نے آپ ناچ ویکھنا سی تو کرشن دی راس نو اگے کیتا, تے پجاریاں نے آپ برشٹ ہونا سی جمع کرنی کرشن نو اگے کیتا, تے انج مندر برشٹ ہو گئے سارے دے سارے, نظام برشٹ ہویا اور پجاری طبقے تو ہویا. ان تے گرو گھر دے گرنتھی سنگھ کہندے نے گرو گرنتھ صاحب جی مہاراج دی پوجا پرتشٹھا کرن والے نو, پر کسے وقت ایک دربار صاحب دے ہری مندر صاحب دی جو پوجا کردے سن انہاں نو گرنتھی سنگھ نہیں کہندے سن, پجاری کہندے سن. کچھ سما اے روڑی پی رہی ہے پجاری. گرو تیگ بہادر صاحب جی مہاراج درشن کرنا ہے گرو تیگ بہادر صاحب, تے پجاریاں نے بوئے بند کر دیتے. آخیا نہیں گرو تسی اندر نہیں آ سکتے. پجاریوں نے اپنی بڑی مہما بنائی ہوئی سی, بڑی مہما بڑی پرتشٹھا, تے انہوں نے ڈر پی گیا سمندر دا مالک آ گیا تے ساری کیڑی گل لینی, مالک نو باہر ہی رکھو, آپ مالک بنے رہو, کڈو مالک نو باہر. اس پجاری طبقے دے اتے پرانا یہ بہت وڈا الزام ہے گرو تیگ بہادر صاحب نو اندر نہیں داخل ہون دیتا. وہ جڑا گردوارا تسی دیکھتے ہو تھڑا صاحب, سدگر اتنے بیٹھنا پیا, اندر نہیں جا سکتے. تو میں جو پراچین اتہاس گرنتھاں وچ پنکتیاں پڑھیاں گرو تیگ بہادر صاحب جی کی رسنا تو یہ بول نکلے اوکھے نہ ہونا. یہ مسند جو امرت سریے کرشن اگن کے اندر سڑیے, پنکتی انج ہے اس طریقے نال نہیں ہے جڑی عام کہندے نے امرت سری اندر سڑی, اس طرح کی گل نہیں ہے. اس طرح کی کوئی گل گرو تیگ بہادر صاحب نے نہیں آکی. بھگتاں دی نگری, سادھواں دی نگری, گیانیاں دی نگری, یہ شبد کنہاں نے ورتے گرو تیگ بہادر صاحب نے. اے مسند جو امرت سریے, اے جڑا پجاری طبقہ امرت سردا ہے, اے جڑا مسند طبقہ امرت سردا ہے, اے مسند جو امرت سریے ترشن اگن کے اندر سریے. یہ تو ترشنا کی اگ دے جلدے ہی رہن گے, جلدے ہی رہن گے. ترشنا ہی پردان, مایا ہی پردان, یہاں اور کچھ نہیں. گرو قوم دیش دھرم کچھ بھی نہیں. اے مسند جو امرت سریے ترشن اگن کے اندر سریے, کہنے نے ایک ور بھی دے گئے, مائیاں رب رجائیاں. یہ جی گرو تیگ بہادر صاحب کی رسنا تو نکلے. تو میں دیکھتا جس ڈنگ کی سیوا اتوں دیا بیبیاں کر لیندیا نے, یہ سپشٹ روپ دے گرو تیگ بہادر صاحب جی مہاراج کا مینو ور دکھائی دینا ہے. پر گستاخی معاف مسند ٹولے نو کدی کدی ویخ کے, انہوں کی ایرخا نو ویخ کے گرو تیگ بہادر صاحب جی کے یہ بول بھی یاد آ جاندے نے. اے مسند جو امرت سریے کرشن اگن کے انتر سریے, آ بھی حقیقت اجاگر ہو جاتی ہے, آ بھی بڑی گل سامنے آ جاتی ہے. گرو دیو دے بول ایک پاٹھی دی طرح پڑھ کے میں تھانو سنایا. تو پجاریاں نے کرشن جی دی روپ ریکھا اتنی بگاڑی, راساں رچ رچ کے لیلا مندراں وچ رچ رچ کے مندراں نو ناچ گانیاں دا اکھاڑا بنا دیتا, کمبھی نرک بنا دیتا. کدھروں پیرو دی مورتی رکھو پلاؤ شراب, کدھرے کالی دی مورتی رکھو اگوں سنڈے بھیٹ کرو. نرت گائن طرح طرح دے چھل تے کپٹ مندراں وچ کٹھے. تخما کرنے ایک ہور اوتاری پرش آئے اج تو غالباً 2500 سال پہلے. انہوں نے رام دی مریادا دی تے بھرپور کسے حد تک نندا کیتی, پرے سٹیا, پر کرشن دی لیلا نوں وی تلانجلی دے دیتی. آخیا نہیں اے لیلا بھی نہیں چاہیے جو بندے نو دراچاری بنا دے, اے مریادا بھی نہیں چاہیے جو بندے نو زارو زاروں تے مجبور کر دے. کہندے قانون ہے جی, قانون ہے, قانون جو توڑے گا وہ اے ہوے گا. پر سوال یہ پیدا ہوندا ہے کوئی کیوں مجبور ہویا قانون توڑن تے؟ سوچو تے صحیح، قانون بندے دی حفاظت لئی بنایا ہے تے قانون ہی بندیاں نوں مارن لگتا ہے، پھر بندہ کی کرے گا، پھر منکھ کی کرے گا؟ قانون تے ہوندا ہے منکھ دی حفاظت لئی، منکھ دی عزت دی حفاظت لئی، منکھ دی سمپدا دی حفاظت لئی، منکھ دی مان مریادا دی حفاظت لئی قانون تے ہوندا ہے، اس لئی اگلے دا حق اس نوں پراپت ہوے تے قانون حق کھون لگ پے، قانون ہی بے عزت کرن لگ پے، قانون ہی مارن لگ پے، تو پھر مجبور منک اس قانون نو مارن لگ پیندا ہے جڑا قانون اس نو مارے، مجبوری ہو جاندی ہے، اے اس دی مجبوری ہو جاندی ہے۔ تو دور درشٹی نال مہاتما بدھ نے دیکھیا تھوڑے روپ وچ رام دی مریادا نو منیا جا رہا سی، کرشن دی لیلا دا بڑا زور شور سی، تا آگمن ہویا مہاتما بدھ دا، انہاں نے انہاں دوویں اوتاری پرشاں دا جو اثر سی اس دیش وچ ختم کرن دی کوشش کی تھی، بھی کرشن دی لیلا نے برشت تے دوراچاری بنا دیتا ہے، رام دی مریادا نے مریادا اتنی کڑی کر دیتی ہے زندگی نرک بن کے رہ گئی، دوزخ بن کے رہ گئی، سودر واسطے کوئی جگہ نہیں، استری واسطے کوئی جگہ نہیں، جتھے بالمیکی رامائن دے سندوک نام دے جیور دے بارے لکھے انہوں پھانسی تے چاڑھ دیتا گیا، شیشہ پگلا کے مار دیتا گیا، اتنے تلسی رامائن تلسی انج کہندا ہے ڈور گوار سودر پشو ناری اے پانچوں تاڑن ہتکاری، پنجانو تار دے رہو مار دے رہو، کیڑے؟ شودر دھور دھول، نہ ماریے تے بول نہیں، شودر نو مارو، ناری نو مارو، گوار نو مارو، پشو نو مارو تاں ٹھیک رہندے نے، انج نہیں، تار دے رہو مار دے رہو کٹ دے رہو۔ شودراں نے تے ہن بغاوت کر دیتی ہے، بول سانو پروان نہیں، تے استریاں اجے وی شوق نال گھر گھر وچ رامائن اے ہی پڑھی جا رہی ہیں، ڈور گوار شودر پشو ناری اے پانچو تاڑن ہتکاری، تے پتی مارے کٹے تے تاڑنا کرے تے انہاں نوں گلا وی نہیں کرنا چاہیے، آپ ہی پڑھ دیا پئی ہوئی، بڑی شردا نال پڑھ رہی ہوں اس سلوک نوں، بڑی شردا نال تسی پڑھ رہی ہیں، تھان تھان تے پڑھیا جا رہا ہے۔ خیر مختصر جو ہے میں عرض کراں، رام دی خشک مریادا تے دوراچار وچ سمچے دیش دی لپٹی ہوئی جڑی لیلا سی راس لیلا، ایدیاں تجیاں اڑائیاں مہاتما بدھ نے، آخیا نہیں اے نہیں پروان، رام دی وہ مریادا مینو پروان نہیں جتھے شودر بھجن بندگی نہ کر سکے، رام دی اے مریادا بھی مینو پروان نہیں کہ استری اگر کوئی ناچن لاوے تو انہوں گھروں کڑ دے، اور وہ اپنے بچیاں نو ایک آشرم دے جنم دے تے بچے یتیماں دی طرح پلن، لاوارس پیو دے ہوندے آیا۔ مہاتما بدھ دے اندر اتنی دیا کٹھورتا تے کر نہیں سکدے سن، تے اتنا سنجم تے بھرشٹ لیلا بھی انہاں نوں نہیں چاہی دی سی، ایک نمی زندگی دا آغاز ہویا، تے ایدی لپیٹ دے چھوی بڑی دنیا آئی اس دیش دی، بودھی بننا لوکی فخر محسوس کرن لگ پئے، اور تھان تھان دے تے بودھیاں دی جماعت کھڑی ہو گئی، بودھک بودھ گیان چاہی دا بدھ، اپنی بدھی کا اتنا پریوگ کرو کہ قدم کسی تھان تے بھی غلط نہ پٹیا جائے، ہاتھ کچھ بھی غلط نہ کرو، ہر وقت بدھ کا استعمال کرو، ہاتھ نو جدو ورتوں تو ہاتھ دی ورتوں تو پہلے بدھی دی ورتوں کرو، پیراں دی پہلے ورتوں بعد وچ کرو، اس تو پیشتر بدھی دی ورتوں کر لو، زبان نو ورتن لگے ہاں پہلے بدھ دی ورتوں کر لو، زبان غلط نہ بولے، پیر غلط نہ چلن، غلط نہ کرن، اس طریقے نال بودھک تل دے تے زندگی بتیت کرو، تاں آپ دا نام آتما پر اغیاراں دی محفل وچ، دھوکھے بازاں دی محفل وچ کچھ بھی نہیں، سہجے سہجے یہ دیوا ہی بجھ گیا، اینی مرض کر دیا، کیونکہ دیوے دے تیل پاندے نے کون؟ مہاتما بدھ دے پیروکار، پیروکار ہی نہ رہے، دیوا بجھ گیا، اس دیوے نو بجھایا کچھ غلط عیار لوگاں نے، تے کچھ انہاں لوگاں نے جنہاں نو یہ گل پسند نہیں آئی کہ مہاتما بدھ دی رو رہی تھی رام دی مریادا تے کرشن دی لیلا دا بالکل پترہ ہی واچ گئی ہے، سلسلہ ہی ختم کر دیتا ہے۔ اس کشمکش دیچ او جڑا دیوا سی شما گوتم، جو کسے حد تک محفل اغیار دیچ جلتے رہا سی، بجھ گیا۔ ماویں اج تو تی 35 سال پہلے، 40 سال پہلے اقبال نے آ کے جل رہا ہے،
1: پر اغیاراں دی محفل وچ، ناداناں دی محفل وچ، بیوقوفاں دی محفل

0: शारद निहाले दुश्मनी बरकुन किरंजो बेशुमारद। दोस्ती दा बूटाला मिलाप दा बूटाला जे तो खुदा दा मिलाप चाहना है, जे किधरे भुलेखे नाल तो दुश्मनी दा बूटा ला भी बैठा है, इसनों आज ही जड़ों पुट दे। सवाए दुखां दे सोल तो इस बूटे नूं होर कुछ भी नहीं लगता। अमृत फल खाना चाहना है दोस्ती दा बूटा ला। भगत आत्मदर्शी मनुख ते सारे जहान नूं मित्र बना लैंदा है। सबको मीत हम आपन की ना, हम सब ना के साजन। किस तरह सारी कायनात नूं उसने मित्र बना लिया, पशु पक्षियां तक नूं, जड़ चेतन सब नूं अपना मित्र बना लिया। जिंदगी ते बड़ी छोटी है, दुनिया बड़ी वड्डी है, सारिआं नूं मित्र बनाया आखिर किस तरीके नाल? गुरबाणी ढंग दसदी है, इक सज्जन सब सज्जना, इक वैरी सब बात। जद उस इक नूं सज्जन बना लैंदा है ते इक नाल सज्जनता दा जद रिश्ता जुड़दा है तो सारी अनेकता उस इक दे आसरे ते खड़ी है, अनेकता भी सारी सज्जन बन के रह जांदी है, जीवन धन हो जांदा है। कहिंदे मित्रां विच जीवना स्वर्ग विच जीवना है, दुश्मनां विच जीणा नरक विच जीवना है। नरक ही भोग रहे ने ओ जो कहिंदे गलियां दे कख भी वैरी ने, पर स्वर्ग दे चवो ने जिन्हां ने शैतान नूं भी मित्र बना लिया, दुष्टां नूं भी मित्र बना लिया। सब मित्र सबको मीत हम आपन कीना, पर ए युगत अहंकारी दे कोल नहीं आउंदी। अहंकारी जे अस्थूल ढंग नाल नहीं अगर उदारमक है तो सूक्ष्म ढंग नाल चोट पहुंचावेगा। बड़ी सुंदर एक गाथा है, एक संत बैरागी जंगल दे कुटिया बना साधना दे लीन है, साधना सारी सिर्फ अहंकार नूं मारन वास्ते है। और जिस दिन अहंकार मरदा है निरंकार प्रगट होंदा है। अहंकार जितने चिर तक है जन्म ते मरण चलदा है, और जैसे निरंकार प्रगट होंदा है जन्म मरण मिट जांदा है। सरा साधना विच लीन ए योगी ए संत। एक राजा आया दर्शना लई, तपस्या साधना दी बड़ी दूर दूर तक धुम पई। बहुत तपीश्वर है, बहुत जपीश्वर है, बड़ा संजमी है। राजा दर्शना लई आया, दर्शन कर राजा प्रसन्न होया। उसने एक बड़ी कीमती मोतियां नाल जड़त पोशाक चोला भेंट कीता। भावे साधु कहण लगा हुण असी इस तरह दे चोले पहनना छड़ दिता है, असी ते तन दिते सिर्फ कमली धारण करदे हैं। पर वो राजा कहण लगा आखिर मैं खाली हथ किस तरह जो है आप दे दर्शन करा, ये नजराना है, ये भेंट है, चलो नहीं पाना आप रख लो, दे देना किसे नो। राजा ये नजराना रख के चला गया। कुछ दिना बाद इस त्यागी वैरागी साधु दा एक मित्र, गूढ़ा मित्र, बचपन दा दोस्त, और वो भी साधु सी, वो भी तपस्या कर रहा सी, मिलन ले आया है। लालबन 10 मील दी वाट पैदल चल के ये जंगल विच संत दी कुटिया कोल पहुंचे है। दूरों वेख इस संत ने स्वागत कीता है और सत्कार मान नाल बिठाया है। रस्मी गुफ्तगु तो बाद जो भिक्षा तो भोजन आया सी वो छकाया। रात बड़े सोहने ढंग नाल प्रभु चर्चा करदिया बतीत हुई। सवेरे इस बैरागी साधु ने कोई तीन घरां दे जाना है नाल दे पिंड, उन्होंने अपने घरां दे चरण पाण लई बुलाया है। ये बैरागी साधु आए हुए मेहमान मित्र नूं कहिंदा है भई इत्थे कल्लियां बैठे हां तुसी तंग हो जाओगे, आओ मेरे नाल चलो, मैं तीन घरां विच जाना है, तुसी मेरे नाल चलो, फिर वापस आ जांदे हां। इस बैरागी साधु ने वो जो राजे ने कीमती चोला दिता सी मोतियां नाल जड़त बड़ा खूबसूरत वो कट के दिता और आखे ए पा लो, कस्बे दे चले हां तुसी पा लो। वो साधु कुछ बेनियास, ये मेहमान साधु और ये मित्र साधु जो आया है रमजी मनुख, हरक सोग तो उच्चा मनुख, पहन लिया उसने वो चोला, कीमती चोला। जैसे दोवें कस्बे दे अंदर दाखल होंदे ने सारिया दी निगाहां उस चोले ते और चोला जिस साधु ने पहने है उस ते। दुखी हो गया है बैरागी साधु है, कल तक मैं जब इस कस्बे दे आउंदा सी सारिया दिया निगाहां मेरे ते, अज ये निगाहां फिर गई ने, अज ते मेरे मित्र ते, चोला दिता है लेकिन अंदर ख्याल आया है, हैं इते मेरे नालों महान प्रतीत होंदा है, सारे इसनों पे वेख देने, खैर जिस घर दे जाना सी गए, आओ भगत होई सन्मान नाल बिठाए गए और घर वालिया ने सुभावक पूछया उस बैरागी साधु तो ए जो नाल आए ने ये कौन ने, क्योंकि सारे घर वाले अखां फाड़ फाड़ के उसनू वेख रहे ने, सोना चोला पहने होया है, मुखड़े ते शांति झलक दी है, निर्माणता बिखर दी है, रहस बिस्माद अखां दे विच है, तो सारे घर वाले उस तों प्रभावित ने, पुछदे ने संत जी ये नाल फड़े कौन आए ने। दुखत होके कहिंदा मेरे मित्र ने कल आए सन, मेरे बचपन दे दोस्त ने, साधु ने, साधना करदे ने, बड़े ज्ञानी ने, जपीश्वर ने, तपीश्वर ने, पर ये जिहड़ा चोला है ना ये मेरा है। हुण इस ढंग नाल ते तारफ नहीं कराईदा, लेकिन अहंकार उबल पिया, बुलवा दिता अहंकार ने, मेरा है चोला, मेरा है। खैर जद उस घर तो रुखसत होए उस मेहमान साधु ने कहा मित्र तू कपड़े पवा के भी मैनू नंगा कीता, चोला पवा के भी तू मेरे कपड़े उतारे, कोई इस तरह तारुफ कराई दे। खैर माफी मंगण लग पया, कहन लगा नहीं अचानक मेरे मुंह में बोल निकल गए तुसी बुरा ना मनाओ, बुरा ना मनाओ, दूसरे घर गए। دوسرے گھر والیاں دی وی نگاہ اس سادھو تے اکھاں وچ رمز ہے، بسمات ہے، چہرے تے شانتی ہے، اور سب تو وڈی گل جس تو یہ گھر والے پربھاوت ہو رہے ہیں، اتنا قیمتی چولا، اتنا سندر چولا۔ تو دوسرے گھر والیاں نے بھی یہی پوچھے، سنت جی یہ نال کون مہاتما آئے نے، یہ کون نے؟ تو ایک دم بول پے، میرے بچپن دے دوست نے، بال سکھا نے، اور سادھو نے، تپسیا کر دے نے، گیانی نے۔ رہ گئی اس چولے دی گل، یہ چولا میرا نہیں ہے، میرا نہیں ہے، اس دے وچ ہی وہ کہہ گیا ہے، میرا ہے، میرا ہے، میرا ہے۔ خیر اس گھر تو جیوں نکلے، یہ بیراگی سادھو پھر معافی منگدا ہے، مترا مینوں اس طرح بھی نہیں کہنا چاہیے سی، پر نکل گئی ہے گل، تو سہن کر لے، برداشت کر لے، ہن میں نہیں کہاں گا۔ تیسرے گھر گئے، آؤ بھگت ہوئی، بٹھائے گئے، پر وہ چولا تیسرے گھر دے بھی سارے منکھاں نوں پربھاوت کر رہے ہیں، نر ناری بچے سب پربھاوت اسے سادھو نوں دیکھ رہے ہیں۔ سواوک پوچھ لیا، سنت جی یہ نال کون آئے نے، یہ کہڑے سنت نے؟ تو ہن تعارف کراندا ہے، میرے بال سکھا متر نے، جپیشور نے، تپیشور نے، گیانی پرش نے، پر رہ گئی انہاں کپڑیاں دی گل، اس چولے دی، میں اس دی گل نہیں کرنی۔ نہ گل کر کے بھی کر گیا، جد اس تیسرے گھر تو رخصت ہوئے، کٹیا چ پہنچے، اس مہمان سادھو نے، اس دوست سادھو نے چولا اتار کے اگے رکھ دیتا، آکھیا تین دفعہ تو ننگا کیتا ہے، اے لے اپنا چولا، ہن چوتھی دفعہ میں آپ ہی اتار دینا، تین دفعہ تو اتروایا ہے، تین دفعہ تو نگن کیتا ہے۔ اہنکاری اپنے متر دا بھی مان سنمان برداشت نہیں کر سکتا، اہنکاری اپنے گرو دی مہانتا بھی برداشت نہیں کر سکے گا، وہ متر نو چھپائے گا، ماں باپ گڑوان نے تے انہاں نو پچھے سٹے گا۔ ودیا گرو ہے یا ادھیاتم گرو ہے، اس نو بھی ہنکاری چھپان دی کوشش کرے گا، پچھے سٹے گا۔ مہاراج دی بانی بڑا سندر فرمان کر دیئے، جو گرو گوپے آپنا تے نر برے آری، یہ بڑے برے پرش ہوندے نے ہنکاری، گرو نو بھی چھپاندے نے، کیوں؟ پھر میری میں، میرا وڈپنا پھر کتھے؟ تو یہ متر نو چھپاندے نے، پتر نو چھپاندے نے، اگر گنوان ہے ماں باپ نو پچھے سٹدے نے، صرف اپنے آپ نو ہی اگے کرنا انہاں دی زندگی دا لکش ہے، اور یتن کوشش اے بھی ہوندی ہے رب نو بھی پچھے سٹیے، پرماتما نو بھی پچھے سٹیے۔ اور ناکش نے پچھے سٹن دی کوشش کیتی سی، نمرود نے کہہ دیتا سی کون ہوندا ہے خدا، میں خود خدا ہوں۔ تو اہنکار اپنے تو وڈا کسے نو بھی نہیں من سکدا، اہنکار جیمد ہے میں آشرت، تو تے بالکل بھول جاندا ہے۔ ایک اردو شاعر نے بڑی سندر نظم لکھی ہے، بکرے دے بول نو اگے کر کے، تے بکرے دا بول ہے میں میں میں، اسے نو آدھار بنا کے اس شاعر نے بڑی سندر کلپنا کیتی ہے۔
1: فخر بکرے نے کیا۔

और घर विच भी जाके ऐसा पता चलदा सी जैसे मंदिर है, धर्मशाल है। दौर बदलिया, घर विच बार बन गई, घर विच बोतलां आ गई, घर विच वैश्याले बन गए। हैरानगी दी गल, पहले घर मंदिर सन, घर धर्मशाल सन, हुण ते बहुते धर्मशाले भी किसे हद तक मैखाने ही ने, भ्रष्टाचार दे अड्डे ने, दुराचार दे अड्डे ने। दौर बदले है, समय दा प्रभाव, महाराज कहिंदे ने कलाल है ए युग, और ए बना रहा है काम दी शराब। ज्यादा चर्चा इसे दी है, ज्यादा यही देखिया जा रहा है टीवी ते, अखबारां विच, इश्तहारां विच, तरह तरह के मैगजीन, तरह तरह के गंदे नावल, जिनसियात नाल भरिया हुई कहानियां, हर पासों उजागर काम की प्रदर्शनी, काम की नुमाइश। आखिर मनुख कोल जो कुछ होवेगा उसे दी प्रदर्शनी करेगा, आखिर मनुख कोल जो कुछ है वही बार प्रगट करेगा। काम ही काम जीवन की एक वक्ती लोड़ हो सकता है, काम जीवन नहीं हो सकता। लोड़ कतई जीवन नहीं आती। इसनों जिस आलमाना ढंग नाल धन गुरु अर्जन देव जी महाराज ने बयान किया है आप दे सामने रखा। पंकज फाते पंक महामद गुंथिया, अंग संग उरझाए बिसरते सुंफिया। पंकज पंक कहंदे ने चिक्कड़ नू, पंकज पंक दे चो जमया, चिक्कड़ दे चो पैदा होया पंकज, पंक ने जन्म दिता है, चिक्कड़ ने जन्म दिता है पंकज। तो चिक्कड़ किसनों जन्म देंदा है? चिक्कड़ एक चोटी दे फुल नू जन्म देंदा है, जिसनू कमल कहंदे ने, जिसनू सौरभ कहंदे ने, जिसनू कंज कहंदे ने, जिनू पदम कहंदे ने, जिनू सारंग कहंदे ने, जिसनू बारिज कहंदे ने। धार्मिक ग्रंथां दे गालमन इसदे 18 नाम ने, और यह धर्म का प्रतीक है। अगर कोई धार्मिक मनुख है तो कह दिता जांदा है ते कमल दी तरह। भारत दे मंदिरां दे गुंबद कमल ने। बोध भिक्षु जद सवेरे सवेरे भिक्षा लई चलदे ने, हद विच कमल दी पंखड़ी लेके, ताकि एहसास रहे विचर रहे हां बाजार विच गलियां विच, कमल दी तरह रहना है, डुबना भी नहीं, भिजना भी नहीं। महाराज कहने पंकज फाते पंक, जो पंक तो जमया सी, चिक्कड़ तो जमया सी, महाराज कहने चिक्कड़ी ची फस के रह गया। पंकज फाते पंक, पंकज पंक दे फस के रह गया। कदी ऐसा होंदा है सरोवर दा पानी सुकन लग पैंदा है, ते बाहर दे जल झरने जो इस विच आ रहे सन वो अवरुद्ध हो जांदे ने, रुक जांदे ने, पानी नीवा होण लग पैंदा है। और इतना नीवा कि चिक्कड़ दिखाई देण लग पैंदा है, और वो कमल जो बहुत उपर उठाया होया सी चिक्कड़ दे नेड़े चला गया, पानी दे आसरे थे, बहुत उच्चा उठिया सी, बहुत उच्चा उठिया सी, नीवा चला गया, थल्ले चला गया। लेकिन अचानक जोर दी बारिश हो गई, चारों पासे दा जल झरना झरनियां दा रूप धारण कर सरोवर दी तरफ आया, और सरोवर बड़ी तेजी नाल भरन लग पया। जितनी तेजी नाल पानी उच्चा हो रहा है, इतनी तेजी नाल कमल उठ ना सकया। जितनी गति नाल पानी ऊपर उठ रहा है, ये गति कमल अपनी बना ना सकया। होया कि पानी ऊपर चला गया, कमल थल्ले चला गया।
چکڑ تو جمیا پھر چکڑ دے پھس گیا. پنکج فاتے پنک محمد گمفیا انگ سنگ ارجائے بسرتے سمفیا. ایسا چکڑ الجھے ہے اپنی سگند ہی بھول گیا, اپنا سوپن ہی بھول گیا. چکڑ تو جمیا سی ہوں اپنے آپ نو چکڑ ہی سمجھ بیٹھا. جنم کام تو ہے, اگر جیون بھی کام بن جائے تو چکڑ تو جمیا یہ کمل چکڑ وچ لین ہو گیا. چکڑ چکڑ ہی بن کے رہ گیا, چکڑ کمل نہیں ہو سکیا. کام رام ہو جائے تو چکڑ کمل بن گیا, کام صرف کام ہی رہ جائے تو کمل چکڑ وچ پھس کے رہ گیا. یہ ادارن بڑا سندر دھن گرو ارجن دیو جی مہاراج نے دیتا ہے. کام تو جمیا اے جیو کام دے چ ہی پھس کے رہ گیا. چاروں پاسے اج ناٹک فلماں میگزین اشتہاری دنیا اخباری دنیا ٹی وی دی دنیا ریڈیو دی دنیا سماجک دنیا راجنیتک دنیا ہتا کہ دھارمک دنیا بھی کام دی نمائش تو بنا ہور کچھ رہ نہیں گئی. چاروں پاسے اس دی پردرشنی کارن اے جڑا یگ ہے ایک کلال ہے ای دے کول شراب یہی شراب ہے. منکھاں نوں کسے ہور سرور دا پتا ہی نہیں, کسے ہور نشے دا پتا ہی نہیں. دنیا دے سارے نشے بھی کام دے آلے دوالے منڈلا رہے نے اور کام پربل نشہ جس دے منکھ بے سرت منکھ بے ہوش. یہ گل وکھری ہے کہ اتنا کھل کے اس وشے تے اتنا بولیا نہیں گیا لکھیا نہیں گیا, اور جد کسی نے کچھ لکھیا ہے تے اس گرنتھ نو دھرم گرنتھ نہیں آکھیا گیا. جد کوئی بولیا ہے تو انہاں بولاں نو دھارمک بول نہیں آکھیا گیا. حد ہو گئی. جس تو جیون جمے ہے اس من دے بول انو ایک پاسے رکھ دئیے دھرم دا حصہ نہ مانیے تو پھر اے تے انجو جویں کہہ دئیے جنم ہی نہیں ہویا, یا جتھوں جنم ہویا اسی اس نو مندے ہی نہیں. جیون ادھوں سفل ہو جاندا ہے اے جمے کام دے چاں اے لین ہووے رام دے چ, یاترا سفل ہو جاندی ہے. چکڑ تو جمے ہے پر چکڑ تے پانی دوہاں تو اچا اٹھے. کام تو جمے ہے پر اے کام تے پدارتھاں دوہاں تو اچا اٹھے. پانی تو بھی اچا اٹھے. کئی دفعہ زور نال ودیا ہویا پانی بھی ڈپو کے رکھ دیندا ہے, اوپر نہیں اٹھن دیندا. اچانک دھنوان ہو گیا ہے, اچانک ستا مل گئی ہے, پربھتا مل گئی ہے. بڑی تیزی دے نال دھن سمپدا آئی ہے, نہیں سنبھال سکیا, غرق ہو گیا, ڈب گیا. آہستہ آہستہ جد سروور دے چ پانی پیندا ہے آہستہ آہستہ پھل بھی اوپر اٹھتا رہتا ہے. پر ورلے کوئی پھل نے ایسے جو تیبر گتی دے چھ اپنے آپ نوں تیبر گتی چھ اٹھا سکن. پانی دا ویک بڑا تیبر ہووے, بڑے تیبرتا دے نال پانی ودا جا رہا ہے, اچا ہو رہا ہے, اور اسی تیبرتا دے نال او اپنے آپ نوں اچا کر سکے کٹھن ہو جاندا ہے, اوکھا ہو جاندا ہے. کام ہی ایک شراب ہے جو ایک کلال اپنی دکان تے سجا کے بیٹھا ہے, ویچ رہا ہے, پی رہا ہے, پلا رہا ہے. کل کل والی کام مد منوا پیمن ہار क्रोध कटोरी मोह भरी पिलावा अहंकार. ए समा ए युग ते कलाल है. काम दिया बोतला काम दी शराब सजा के बैठा है.
پر یہ کس پیالے وچ پیتی جاندی ہے؟ اور ساقی کون ہے؟ پلان والا کون ہے؟ کہندے کلال ہووے، شراب ہووے، پیالہ نہیں، ساقی نہیں، تو میں خانے دا رنگ نہیں جمدا۔ اس کلال دا جو میں خانہ ہے رنگ جمے آیا ہے۔ کام مد کل کل والی، کام مد منوا پیون ہار، کرود کٹوری موہ بھری پلاوا اہنکار۔ پیالہ ہے کرود دا، ساقی ہے اہنکار، اور شرابی شراب دے پین والا ہے منکھ دا اے من۔ تن بھاویں ساریاں دے پانی پین والے ہون، من تے ساریاں دے شراب پین والے۔ تن بھاویں دودھ پین والے ہون، من تے ساریاں دے شرابی نے۔ یہ گل وکھری ہے، دس پیندا ہے اے منہ نال دودھ پی رہے ہے، من نال شراب پی رہے ہے۔ منہ نال بھوجن چھک رہے ہے، پر من نال تے شراب ہی پی رہے ہے۔ شراب ہی کام دی شراب، شراب دا کم کی ہے؟ بے ہوش کرنا۔ کام واشنا ایک ایسی بے ہوشی ہے جس وچ منکھ نو اپنا نام دھام کچھ بھی چیتے نہیں رہندا۔ کہنن جنم دا کارن بھی بے ہوشی ہے، مرن دا سادن بھی بے ہوشی ہے۔ بے ہوشی چ جمدا ہے، بے ہوشی چ مردا ہے۔ بے ہوشی وچ مرن دی کریا چل رہی ہے، اور بے ہوشی وچ ہی جنم دی کریا چل رہی ہے۔ بے ہوشی حاوی ہے، جد کام وچ ہوش ہو گیا ہے تو پھر مرن وچ بھی ہوش ہوے گا، اور جس دا مرن وچ ہوش ہو گیا ہے نہ پھر جنم نہ پھر مرن، پھر تو اگمی دنیا دا واسی ہو جاندا ہے۔ بہت وڈے اپرادھ کرنے آون تو کئی دفعہ منک اپنے آپ نو تھوڑا بے ہوش کردا ہے، شراب پیندا ہے۔ تے جی کام دی شراب دا نشہ منک دے من نو ہر وقت چڑھیا ہوئے تو اس دیاں اکھاں تے ہر وقت میلیاں رہن گیاں، اس دا تن تے ہر وقت میلا رہے گا۔ تو دھن گرو نانک دیو جی مہاراج کہندے نے، کرود کٹوری، کرود دا ایک کٹورا ہے، پیالہ ہے، منہ بھری، منہ دے وچ کرود بھریا ہے، منہ کٹورا بنیا ہویا ہے۔ اے دے وچ کی ہے؟ کام دی شراب اور کرود کٹورا بنیا ہے، کیونکہ کرود تے منہ دے راہی زیادہ پرگٹ ہوندا ہے۔ پاویں کرود اکھاں چ وی پرگٹ ہوندا ہے، پاویں کرود ہتھاں چ وی پرگٹ ہوندا ہے، پاویں کرود چہرے تے وی پرگٹ ہوندا ہے، پر کرود دی استھول کریا بہتی زبان تو پرگٹ ہوندی ہے۔ اور جس زبان چوں کرود نکلن لگ پوے تو زبان سخت ہوندی ہے۔ کہندن زبان دی سختی پرماتما نو پسند نہیں۔ خدا کو نہ منظور تھی سختی زبان میں، اسی لیے نہ ہڈی رکھی زبان میں۔ زبان دے اس نے ہڈی نہیں رکھی، سختی نہیں چاہی دی زبان دے۔ اور جو زبان دے سختی لے آیا ہے، سمجھ لو زبان دے ہڈی آ گئی ہے، یہ حلق دے ہڈی آ گئی ہے، اس دی زبان سخت ہو گئی ہے۔ گھریلو بہتے کلیش زبان دی سختی تو پیدا ہوندے ہیں۔ بہت سارے سنگرش تے لڑائیاں دا کارن منک دیاں اکھاں نہیں نے، منک دے کان نہیں نے، منک دی ناسکا نہیں ہے، منک دے ہاتھ پیر بھی نہیں، منک دی زبان ہے۔ اگر کل کلیش دا مول کیندر لباں گے کس کارن کر کے ہویا ہے، تو یہ زبان ہی ملے گی۔ کرود کٹوری مو بھری پلاوا اہنکار، پلاوا کون ہے، ساقی کون ہے؟ اہنکار پیش کرنے والا، اہنکار، میں ہاں میں ہاں میں ہاں۔ جتنا اہنکاری منک ہوے گا اتنا کرودی ہوے گا، جتنا اہنکاری منک ہوے گا اتنا ہی کامی ہوے گا۔
ताही ये दोवां दा कठा जिक्र कीता मेरे पातशाह दी बाणी ने, काम क्रोध काया को गाले, ज्यों कंचन सोहागा डाले। जिवे सोने नूं सुहागा ढाल के रख देंदा है, काम ते क्रोध मनुख दी काया नूं गाल के रख देंदा है। काया दे बहुत सारे क्रोध, काया दे बहुत सारे रोगां दा मूल कारण असीम क्रोध असीम काम। अगर काम सीमा दे चाहे ते क्रोध खत्म हो गया है, इस मनुख दी काया कंचन वर्गी हो सकती है। कंचन वर्गी काया, जे प्रसाद अरोग कंचन देही, लिव लावो तिस राम सनेही। सोना की सोना होवेगा, काया ही सोना है, काया ही कंचन है। पर काया नू कंचन बनाना किसे किसे नू आंदा है, काया नू लोहा बना के और जंगाल ला देना इस सब नू आंदा है। और गुरु नानक ने इसका बड़ा जिक्र किया, कल कल वाली काम मद मनवा पीवन हार, क्रोध कटोरी मोह भरी पिलावा अहंकार। मजलिस भी चाहिए है, शराब कली के में पी है, कोई महफिल कोई साथी, यही कारण है शराबी साथी लब देना है, साथ लब देना है। ते मजलिस वास्तविक केड़ी है, महाराज कहते हैं मजलस कूड़े लब दी पी पी होए खुआर, झूठे लोभ दी महफिल। झूठ क्यों कह देता, लोभी झूठा ही होता है। झूठ क्यों कह देता, जीवन सीमा दे चै लोभ असीम है। कितना जीवेगा, 100 साल, चलो 150 साल तक जी रहेगा। जीवन दी सीमा है, मनुख दे लोभ दी सीमा नहीं है। अज तक किसे भी पैमाने नाल मनुख दा लोभ नापिया नहीं गया। ये गल वखरी है, हिमालिया दी बुलंदी नाप ली गई है, प्रशांत महासागर दी गहराई नाप ली गई है, सूरज चंद तारियां दी बुलंदी नाप ली गई है। ये लोभ कित्थे खत्म होंदा है, सीमा अजे भी पकड़ च नहीं आई। किथे खत्म होवेगा, किथे गल मुकेगी। इति सहस खटे लख को उठ धावे, तृप्त ना आवे माया पाछे पावे। कहिंदे ने एक राजे ने एक भिक्षु नू, बौद्ध भिक्षु नू बेनती की थी, बड़ा आनंद दिखाई देंदा है थोड़े कोल, बड़ा सरूर बड़ा रस, साड़ी झोली च भी पाओ। ये भिक्षु कहन लगा, अच्छा मैं कल जब थोड़े द्वार ते भिक्षा मंगण आवांगा तो कुछ भिक्षा मैं थोड़ी झोली च भी पा देंगा। तुसी पदार्थ मेरे पात्र दे च पाना, परमात्मा दी कुछ गल्ला मैं थोड़े पात्र दे च पाण दी कोशिश करांगा। और अक्सर संत ते संसारी पदार्थ ते परमात्मा दा वट्टा सट्टा करदे ही रहे ने, वो पदार्थ चोली च पा देंदे रहे ने, वो परमात्मा दी गल सुना देंदा रहे। अधकाल तो ऐसा चलदा रहे। राजा खुश होया और कहन लगा, ए भिक्षु फिर कल सब तो पहले साढ़े घर ही आना, इत्थे ही आना, असी भिक्षा लेके खड़े आवांगे। अक्सर बौद्ध भिक्षुआं नूं भिक्षा देण लई भिक्षा दाते बार खड़े आउंदे ने और देंदे ने, जिथे जिथे बौद्ध धर्म है ये दृश्य बहुत देखण नूं मिलदे ने। राजा भिक्षा लेके पके हुए पकवान तरह तरह दे बार लेके खड़ा है। भिक्षु पात्र ले आया और आखिया, राजन पाओ। वो खीर पाई, राजे ने थल्ले डुल गई। भिक्षु ने कहा, होर पदार्थ पाओ। राजे ने सोचा शायद कोई करामाती गल होवे, पात्र आपे ठीक हो जाए। तो फिर हलवा पाया, पूड़ियां पाईया, थल्ले डिग गईया।
ਹੋਰ ਪਦਾਰਥ ਪਾਓ। ਤਰ੍ਹਾਂ ਤਰ੍ਹਾਂ ਦੇ ਬਣੇ ਹੋਏ ਹੋਰ ਪਕਵਾਨ ਉਸ ਪਾਤਰ ਦੇ ਚ ਪਾਏ। ਪਕਵਾਨ ਥੱਲੇ ਬਿਖਰਦੇ ਗਏ, ਗਿਰਦੇ ਗਏ। ਭਿਕਸ਼ੂ ਦਾ ਪਾਤਰ ਅੱਗੇ ਹੈ। ਰਾਜਾ ਕਹਿੰਦਾ ਹੈ, ਐ ਭਿਕਸ਼ੂ, ਤੁਸੀਂ ਭਿਕਸ਼ਾ ਮੰਗਣ ਤੇ ਆ ਗਏ ਔਰ ਰਾਜ ਦੁਆਰ ਤੇ ਆਏ, ਪਰ ਕਮ ਸੇ ਕਮ ਆਪਣਾ ਭਿਕਸ਼ਾ ਪਾਤਰ ਤੇ ਵੇਖ ਲੈਂਦੇ। ਇਹ ਤੇ ਟੁੱਟਿਆ ਹੋਇਆ, ਇਹਦਾ ਥੱਲੇ ਪੈਂਦਾ ਹੀ ਨਹੀਂ ਹੈ। ਰਾਜਨ, ਫਿਰ ਮੈਂ ਇਹੀ ਗੱਲ ਤੈਨੂੰ ਆਖਾਂ, ਤੂੰ ਰੱਬ ਦੀ ਗੱਲ ਮੈਥੋਂ ਸੁਣਨਾ ਚਾਹੁੰਦਾ ਹੈ, ਪਰਮਾਤਮਾ ਦਾ ਗਿਆਨ ਮੈਥੋਂ ਲੈਣਾ ਚਾਹੁੰਦਾ ਹੈ, ਤੈਨੂੰ ਆਪਣਾ ਛਲਨੀ ਮਨ ਨਹੀਂ ਦਿਖਾਈ ਦਿੰਦਾ। ਤੇਰੇ ਦਿੱਤੇ ਹੋਏ ਪਦਾਰਥ ਮੇਰੇ ਪਾਤਰ ਤੋਂ ਡੁੱਲ ਗਏ, ਮੇਰਾ ਦਿੱਤਾ ਹੋਇਆ ਪਰਮਾਤਮਾ ਦਾ ਗਿਆਨ ਵੀ ਤੇਰੇ ਪਾਤਰ ਤੋਂ ਡੁੱਲ ਜਾਏਗਾ। ਪਹਿਲੇ ਆਪਣਾ ਪਾਤਰ ਠੀਕ ਕਰ, ਭਿਕਸ਼ਾ ਮਿਲ ਜਾਏਗੀ। ਪਹਿਲੇ ਆਪਣਾ ਮਨ ਠੀਕ ਕਰ, ਭਗਵਾਨ ਮਿਲ ਜਾਏਗਾ। ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀ ਪੀ ਹੋਏ ਖੁਆਰ। ਇਸ ਸ਼ਰਾਬ ਨੂੰ ਪੀ ਪੀ ਕੇ ਦੁਨੀਆ ਖੁਆਰ ਹੋ ਰਹੀ ਹੈ ਔਰ ਆਪਣਾ ਜੀਵਨ ਅਜਾਈ ਗਵਾ ਰਹੀ ਹੈ। ਲੇਕਿਨ ਸ਼ਰਾਬ ਨਾਲ ਕਬਾਬ ਜੁੜਿਆ ਹੋਇਆ ਹੈ ਔਰ ਅਕਸਰ ਜਦ ਸ਼ਰਾਬ ਦੀ ਗੱਲ ਚਲੇ ਸ਼ਰਾਬੋ ਕਬਾਬ, ਕਬਾਬ ਦੀ ਗੱਲ ਚਲੇ ਸ਼ਰਾਬੋ ਕਬਾਬ, ਕਬਾਬੋ ਸ਼ਰਾਬ, ਸ਼ਰਾਬ ਕਬਾਬ ਖਾਂਦੇ ਹੋ। ਹਾਲਾਂਕਿ ਇੱਕ ਪੀਣ ਵਾਲਾ ਹੈ, ਇੱਕ ਖਾਣ ਵਾਲਾ ਹੈ, ਪਰ ਸ਼ਰਾਬ ਨਾਲ ਕਬਾਬ ਜੁੜ ਗਿਆ। ਧੰਨ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਕਬਾਬ ਖਾਣੇ ਨੇ, ਤਾਂ ਜਿਸ ਢੰਗ ਨਾਲ ਮੈਂ ਤੈਨੂੰ ਜ਼ਬਾਹ ਕਰਨ ਨੂੰ ਦੱਸਦਾ ਹਾਂ, ਬੱਕਰੇ ਨੂੰ ਇਸ ਢੰਗ ਨਾਲ ਜ਼ਬਾਹ ਕਰ। ਔਰ ਜਦ ਤੂੰ ਉਸ ਛੁਰੇ ਨਾਲ ਜ਼ਬਾਹ ਕਰੇਗਾ ਔਰ ਮੇਰੇ ਦੱਸੇ ਢੰਗ ਦੇ ਮੁਤਾਬਕ ਕਰੇਗਾ, ਤੇ ਜਦ ਉਸ ਬੱਕਰੇ ਚ ਖੂਨ ਨਿਕਲ ਜਾਏਗਾ, ਜਾਨ ਨਿਕਲ ਜਾਏਗੀ, ਉਹ ਜਿਹੜਾ ਮਾਸ ਹੋਵੇਗਾ ਜੇ ਕਿਧਰੇ ਤੂੰ ਖਾ ਲਵੇਂ, ਕਦੀ ਜ਼ਿੰਦਗੀ ਚ ਤੈਨੂੰ ਭੁੱਖ ਹੀ ਨਹੀਂ ਲੱਗੇਗੀ। ਹਰ ਵਕਤ ਰਜਿਆ ਰਹੇਗਾ, ਹਰ ਵਕਤ ਤ੍ਰਿਪਤ ਰਹੇਗਾ। ਜੇ ਹੁਣ ਪੁੱਛੀਏ ਬਾਬਾ ਕਿਹੜਾ ਛੁਰਾ ਹੈ, ਗੁਰੂ ਨਾਨਕ ਦੇ ਬੋਲ ਬੜੇ ਕੀਮਤੀ। ਸੱਚ ਕੀ ਕਾਤੀ ਸੱਚ ਸਬਸਾਰ, ਛੁਰਾ ਹੋਵੇ ਸੱਚ ਦਾ। ਸੱਚ ਨੂੰ ਛੁਰਾ ਕਿਉਂ ਕਹਿ ਦਿੱਤਾ? ਸੱਚ ਐਸਾ ਛੁਰਾ ਹੈ, ਇਹ ਦੋ ਧਾਰਾ ਖੰਡ ਹੈ ਔਰ ਦੋ ਨੋਕਾ ਖੰਡ ਹੈ। ਸੱਚ ਬੋਲਾਂਗੇ ਦੂਜੇ ਨੂੰ ਵੀ ਚੁੱਭਦਾ ਹੈ, ਆਪਣੇ ਨੂੰ ਵੀ ਚੁੱਭਦਾ ਹੈ। ਇਹ ਦੂਜੇ ਨੂੰ ਵੀ ਘਾਇਲ ਕਰੇਗਾ, ਆਪਣੇ ਨੂੰ ਵੀ ਕਰੇਗਾ। ਇਸ ਵਾਸਤੇ ਸੱਚ ਬੋਲਣਾ ਕਠਿਨ ਹੈ, ਕਠਿਨ ਹੈ। ਇਹ ਦੂਜੇ ਨੂੰ ਚੁੱਭੇਗਾ ਪਰ ਆਪਣੇ ਨੂੰ ਵੀ ਚੁੱਭੇਗਾ, ਔਰ ਜਦ ਚੁੱਭੇਗਾ ਕੱਟੇਗਾ, ਤਾਂ ਛੁਰੇ ਦਾ ਇੱਕ ਕੰਮ ਹੈ, ਜਦ ਕਿਸੇ ਦੀ ਗਰਦਨ ਕੱਟੇ, ਕਿਸੇ ਦੇ ਅੰਗ ਨੂੰ ਕੱਟੇ, ਕਿਸੇ ਨੂੰ ਚੁਭੇ, ਤਾਂ ਖੂਨ ਤੇ ਨਿਕਲੇਗਾ। ਅਗਰ ਸੱਚ ਦੇ ਛੁਰੇ ਨਾਲ ਜ਼ਬਾ ਕਰੀਏ ਔਰ ਸੱਚ ਦਾ ਛੁਰਾ ਇਹ ਚੁਭੇ ਦੋ ਧਾਰਾ, ਤਾਂ ਝੂਠ ਤੇ ਨਿਕਲੇਗਾ। ਝੂਠ ਦਾ ਹੀ ਖੂਨ ਮਨੁੱਖ ਦੇ ਅੰਦਰ ਹੈ, ਖੂਨ ਨਹੀਂ ਹੈ, ਝੂਠ ਹੈ ਮਨੁੱਖ ਦੇ ਅੰਦਰ। ਬਾਹਰ ਦੇ ਛੁਰੇ ਨਾਲ ਸਰੀਰ ਚੋਂ ਖੂਨ ਨਿਕਲਦਾ ਹੈ, ਸੱਚ ਦੇ ਛੁਰੇ ਨਾਲ ਕੋਈ ਜ਼ਬਾ ਹੋਵੇ ਅੰਦਰੋਂ ਝੂਠ ਨਿਕਲਦਾ। ਸੱਚ ਕੀ ਕਾਤੀ ਸੱਚ ਸਭ ਸਾਰ, ਗਾੜ ਤਿਸਕੀ ਅਪਰ ਅਪਾਰ। ਇਹ ਜੋ ਸੱਚ ਦਾ ਛੁਰਾ ਹੈ, ਇਹਦਾ ਲੋਹਾ ਸੱਚ ਹੈ, ਇਸਦੀ ਜੋ ਧਾਰਾ ਹੈ ਗਾੜਤ ਹੈ ਉਹ ਵੀ ਸੱਚ ਹੈ। ਕਿਸਕਾ ਕੁੱਠਾ ਹੋਵੇ ਸੇਖ, ਲਹੂ ਲੱਭ ਨਿਖੱਥਾ ਵੇਖ। ਅਗਰ ਇਸ ਛੁਰੇ ਨਾਲ ਜੇ ਕਿਧਰੇ ਕੁੱਠਾ ਕਰੇ, ਦੋ ਤਰੀਕੇ ਨੇ, ਕੁੱਠਾ ਝਟਕਾ, ਇੱਕ ਝਟਕੇ ਨਾਲ ਗਰਦਨ ਅਲੱਗ ਕੀਤੀ ਝਟਕਾ, ਆਹਿਸਤਾ ਆਹਿਸਤਾ ਰੇਤ ਕੇ ਗਰਦਨ ਅਲੱਗ ਕੀਤੀ, ਇਹਨੂੰ ਕੁੱਠਾ ਕਹਿੰਦੇ ਨੇ, ਘੋਣਾ ਆਹਿਸਤਾ ਆਹਿਸਤਾ।
जे तू इस ढंग नाल आहिस्ता आहिस्ता कोवें सच नू सहजे उचारण करना पैंदा है। और सच की है परमात्मा दा नाम ये पहले जबान ते आवे तो जबान दे चों हड्डी निकलेगी, जबान दे चों सख्ती निकलेगी। ये हो नहीं सकदा जिस जबान ते राम है उस जबान दे सख्ती होए, जिस जबान ते वाहेगुरु है उस जबान ते क्रोध होवे, ये हो ही नहीं सकदा। जहर इस गल दा सबूत है अजे जबान ने अमृत दा रस नहीं माणे, सख्ती इस गल दा सबूत है कि जबान जबान नहीं रह गई, क्योंकि जबान दे च हड्डी नहीं आउंदी, जबान दे च सख्ती नहीं आउंदी, जबान दे च हड्डी आ गई है, ये मांस दा टुकड़ा ते बन के रह गई, जबान नहीं है। तिसका कुठा होवे सेख लहू लब निखत्था वेख, परमात्मा दे नाम नु छोरा कह देता है गुरु नानक ने, ऐसा छोरा है को के रख देगा। छोरे ने कोना है तो निकलेगा कि निकलेगा काम, निकलेगा लोभ। एक कसाई छुरा फेरदा है बकरे थे, निकलदा खून, बाद देच आंदरा ओजरी कड़ के परे सुटदा है। पर सच दे छुरे नाल जद किसे दा मन जबा होंदा है, लोभ निकल जांदा है, वासना निकल जांदी है, शुद्ध मास रह जांदा है, शुद्ध मन रह जांदा है, उसे नु कहंदे ने मन शुद्ध हो गया, मन पावन हो गया। सच की काथी सच सब सार, गाढ़त तिसकी अपर अपार, तिसका कुठा होवे सेख लहू लब निखत्ता वेख। ए शेख जे इस छुरे दा किधरे तू जवा कीता होया मांस खा लवे, परमात्मा ने कबूल कर लेना है, ईश्वर ने कबूल कर लेना है। खा मांस जरूर खा, पी शराब जरूर पी, पर केड़ी शराब? धन गुरु नानक देव जी महाराज दी जिंदगी दे नाल बोल जुड़े ने, नाम खुमारी नानका चढ़ी रहे दिन रात, नाम दी शराब पी। तो नाम शराब है, हां नाम एक ऐसी शराब है, और ऐसा सरूर तारी हो जाता है, सारे दुख मिट जाते हैं, सारे विकार निकल जाते हैं। बाहर दी शराब जितने जितने घुट अंदर जाएगी, वो शराब ही अंदर नहीं जा रही, विकार भी अंदर जा रहे हैं। शराबी कामी होवेगा, शराबी क्रोधी होवेगा, शराबी भोगी होवेगा, सारा अनर्थ शराब नाल जुड़ गया। बेशतर मुल्कां दे शराब पानी दी तरह पीती जा रही है, दुराचार आम हो गए, या इंज कह लो दुराचार दे बाजार, बाजार ही दुराचार दा रूप धारण कर गए। बिकदियां सन जिनसां किसे वक्त बाजार देच, कपड़ा बिकदा सी, सोना चांदी बिकदा सी, फल फूल बिकदे सन, पर ए बाजार अज मामूली रह गए ने। स्त्री दी असमत बिकदी है, इज्जत बिकदी है, इन्हां बाजारां दी महिमा बहुत वड्डी होगी। ए नाम मात्र कहलाण वाले क्लब ए थिएटर और इस तरह दी आयाश दी दुनिया वैश्याले सब असमत फिरोशी दे अड्डे, बिकदी है असमत स्त्री दी। बाजार देच हुण दुराचार बिकदा है, बाजार देच वस्तुआं नहीं। अगर कोई नाम दी शराब पी लवे, इस शराब किवें बनेगी? गुड़ कर ज्ञान, ध्यान कर मऊआ, पहु भाटी तन धारा, रब्बी भय दी भट्ठी बना, उदे च रब्बी ज्ञान दा गुड़ पा, उदे च रब्बी ध्यान दा मऊआ पा, मऊआ एक फुल, ते भय दी भट्ठी। मनुख समाज तो डरदा है, मनुख कानून तो डरदा है,
मनुख परमात्मा तो नहीं डरदा। संकोचमई बिरती बना देंदा है, कानून दा भय, समाज दा भय, भी समाज दिया नजरां नहीं ने तो हुण मैं गुनाह करा, कानून दी पहुंच नहीं है तो हुण मैं पाप करा। है ते पापी पर पाप उत्थे करेगा जिथे तक कानून दी निगाह नहीं पहुंच सकदी। है ते गुनाहगार पर गुनाह उत्थे करेगा जिथे समाज दिया नजरां नहीं पहुंच सकदियां। लेकिन रब दा भय अगर ए मनदा है तो गुनाह होवेगा ही नहीं, पाप होवेगा ही नहीं। रब्बी भय ने पवित्र करके रख देना है, शुद्ध करके रख देना है। ये भय दी तू भट्ठी बना, ए पा ज्ञान दा गुड़, ए पा ध्यान दा मऊआ। अग केड़ी इस भट्ठी दे तले बालनी है। दो पुर जोर रसाई पाठी, पियो महारस भारी, काम क्रोध दोय किए जलेता, छूट गई संसारी। दो पुर जोड़, सुरत ते शब्द नु जोड़, ये दो पुड़ा नु जोड़ के बना चुल्ला, दो पुड़ा नु जोड़ के चुल्ला बनदा। सुरत ते शब्द नु कठा करे बना चुल्ला, इस दे रख भय दी भट्ठी है। पा ज्ञान दा गुड़ ध्यान दा मऊआ, थले बालन केड़ा डाणा है, काम क्रोध दोए किए जलेता, छूट गई संसारी। काम दा ईंधन क्रोध दा ईंधन ए थले बाल। जैसे जैसे तू ज्ञान दा गुड़ पांदा जाएगा, ध्यान दा मऊआ पांदा जाएगा, और जैसे जैसे ते तू सुरत ते शब्द नु इक करदा जाएगा, काम सड़दा जाएगा, क्रोध सड़दा जाएगा, आखिर ईंधन ही ते जलदा है। तो काम ईंधन है जलेगा, क्रोध ईंधन है जलेगा। काम क्रोध करके जिंदगी चल दिए, ईंधन करके जिंदगी चल दिए, अग करके ये अग खत्म होवेगी। क्योंकि ईंधन उतने चिर तक ईंधन है जो कारामद होवे, ईंधन उदों बर्बादी बन जाता है जब अग मकान नू लग जाए, दुकान नू लग जाए, साड़ के राख कर देवे। काम क्रोध दो किए जलेता, छूट गई संसारी। सड़ गया क्रोध, सड़ गया काम। वो जो ज्ञान दा गुड़ सी, वो जो ध्यान दा मऊआ सी, वो ऐसा पकया उदे चो निकली शराब नाम दी, उदे चो निकली शराब प्रभु दे सिमरन दी। तो पुछिए कबीर, इस शराब बनानी किस तों सीखी, कौन सिखांदा है? इस तरह दे शब्द धन गुरु नानक देव जी महाराज, गुरु अर्जन देव जी महाराज ते भगत कबीर दे गुरु ग्रंथ साहब जी महाराज दे बहुत सारे ने। प्रगट प्रगास ज्ञान गुर गम्मत, सतगुर ते सुध पाई, दास कबीर तास मद माता, उचक न कब हो जाई। इस समझ गुरु तो लई है, और जिस दिन दी ये शराब पीती है और बाकी शराब पीण नू जी नहीं करदा। राम दा रस आउंदिया ही काम दा रस मिट जांदा है, राम दा रस आउंदिया ही क्रोध खत्म हो जांदा है, राम दा रस आउंदिया रोम रोम विचों लोभ निकल जांदा है, जीवन अमृतमयी हो जांदा है। और जिंदगी जद अमृतमयी हो गई है तो पहचान के बोल अमृतमयी हो जांदे ने, दृष्टि अमृतमयी हो जांदी है। जहरीले बोल दसते ने जीवन जहर है, ये फिक्की दृष्टि दसती है, ये जहरीली निगाहां दसदियां ने जिंदगी जहर है। जहर नु अमृत बनाण दी जाच जे आ जाए भगत है, पर जे अमृत नु जहर बनाई जा रहे है तो फिर ये संसारी है, मूढ़ है, नादान है। कुदरत ने एक ऐसा नियम बनाया है, अमृत जहर बन सकती है और जहर भी अमृत बन सकता है। शायद इसे वास्ते डॉक्टर मोहम्मद इकबाल ने कह देता, जो जहर हला हल है, जो जहर हला हल है वही अमृत है नादान,
معلوم نہیں تجھ کو انداز ہیں پینے کے، جے کدرے تنو پین دا ڈھنگ آ جائے تو کام رس وی رام رس ہو سکدا ہے، تے جے تینو پین دا ڈھنگ نہیں آیا تو رام رس وی کام رس دے بدل سکدا ہے، زہر وی امرت ہو سکدی ہے، امرت وی زہر ہو سکدا ہے، اگر تینو پین دا ڈھنگ نہیں آیا، سنکھیا زہر ہے پر حکیم مار کے اس نو کشتہ بنا دیندا ہے۔ امرت انگوراں دا رس امرت ہے، گنے دا رس امرت ہے، پر ایک کلال ترکا کے اس نو شراب بنا دیندا ہے، کوڑا بنا دیندا ہے، مٹھے نو کوڑا کیتا جا سکدا ہے، کوڑے نو مٹھا کیتا جا سکدا ہے، امرت نو زہر بنایا جا سکدا ہے، زہر نو امرت بنایا جا سکدا ہے، جس نے زہر نو امرت بنا لیا سنت، اور جنے امرت نو زہر بنا لیا دشٹ سنساری۔ تو یہ دو طرح دی زندگی ملتی ہے جگت دے، زہر مئی امرت مئی، پر امرت بہت تھوڑا بہت تھوڑا بہت زیادہ ورلے نے جنہاں نے سنکھیے دا کشتہ بنایا ہوئے، بہتے نے جنہاں نے انگور دی شراب بنا لئی، سنترے دی شراب بنا لئی، مٹھے گنے دے رس دی شراب بنا لئی، تھوڑے نے جنہاں نے زندگی نو مٹھاس نال بھر دیتا، بہتے نے جنہاں نے کڑتن دے نال اپنے جیون نو غرق کر لیا، بہت کوڑا کر لیا، بہت کوڑا کر لیا۔ تو دھن گرو نانک دیو جی مہاراج کہندے نے یگ دے پربھاؤ تو بچن واسطے، کیونکہ یگ تے کلال ہے، شراب سجا کے بیٹھا ہوا ہے، تو یگ دے پربھاؤ تو بچن لئی اے پرخ تو ستسنگ کر، ست دی وچار کر، ست دا چنتن کر، تاکہ یگ دے پربھاؤ تو بچ سکیں، اس کلالی تو تیری جان چھٹ سکے، اور تو او رس پیویں کہ جگت دے سارے رس پھکے پہ جان، ویرتھ ہو جان۔ اور اسے پرتھائیے ستگر نے پنکتی اچارن کی تھی، بکھے بن پھیکا تیاگری سکھیے نام مہا رس پیو، ایک ہی زہر تو پی رہی ہیں، امرت پی امرت پی امرت پی، نام رس امرت ہے، اور اس دی خوبی ہے انہوں پیندے آئیں ساری زہر شریر چو نکل دیئے، سارے پھکے رس شریر چو نکل دینے، ستگر اے اوستہ ہر ایک دی بناوے۔